0: ساری زندگی کٹھے رہے، ایک کو مکان دچ رہے، ایک کو استھان دچ رہے، دنیا دی نظرہ چوی اس طرح جاپے جویں کٹھے رہ رہے نے، خوش خرم رہ رہے نے، ٹھیک رہ رہے نے، پر صاحب کہ نہیں، دھن پھر اے نہ آکھین بین اکٹھے ہوئے، ایک جوت دوئے مورتی دھن پھر کئیے سوئے، دوہاں دی جوت ایک ہو جائے، وچاراں دی اتنی گہری سانج ہو جائے، ایک پتنی ہو جائے، ایک پتی ہو جائے، ایک دوجے دی پت، ایک دوجے دے ہاتھ چ ہوئے، ایک دوجے دی عزت ایک دوجے دے ہاتھ چ ہوئے، اور اپنے ہتھاں نوں اتنا سنبھال کے رکھن کہ میرے ہاتھ دے کسے دی پت ہے، میرے ہاتھ دے کسے دی عزت ہے، میرے ہاتھ دے کسے دا سکون ہے، میرے ہاتھ دے کسے دی شانتی ہے، میرے ہاتھ دے کسے دی زندگی ہے، اپنے ہتھاں نوں پتی سنبھال کے رکھے اور اپنے ہتھاں نوں پتنی سنبھال کے رکھے، اور اس طرح جوت ایک ہو جائے تو صاحب کہندے نے اے پتی پتنی نے، اور یہی ایک رشتہ ہے جو دادکیاں دے رشتے نوں جنم دیندا ہے، نانکیاں دے رشتے نوں جنم دیندا ہے، سہوریاں دے رشتے نوں جنم دیندا ہے، اے رشتہ ٹوٹ گیا اور اے رشتہ ہے نہیں تو سہورے کتھے، نانکے کتھے تے دادکے کتھے؟ گرو نالی کوئی سنبند نہیں تو رشی ہونا، سنت ہونا، بھگت ہونا، جوگی ہونا، مہان تیاگی ہونا، بیراگی ہونا، یہ سب کچھ کتھے ہے؟ یہ پرگٹی نہیں ہو سکتا، یہ اجاگر ہی نہیں ہو سکتا، اور باقی رشتے جنم ہی نہیں لے سکتے جی پتی تے پتنی دا رشتہ نہیں، تو منکھ دے پراناں وچ بڑی پربل پیاس ہے، ایک چھوٹا جہا بچہ ہے، چاہی دیے ماں، چاہی دا پتا، پر جیسے جیسے یہ وڈا ہوندا ہے اور اس نوں تنہائی اکھر دیے تو چاہی دیے بہن، چاہی دا گھرا، ماں باپ نال برابری نہیں کر سکدا سی، ایسا بھی چاہی دا ہے جتھے کچھ برابری محسوس ہوئے، بہن تے برا دیچ برابری ہے، بھائی بھائی دیچ برابری ہے، اور جتھے برابری نہ ہوئے اتھے انہوں نے دو برا کہنا بے مینی ہے، جتھے برابری نہیں شاید وہ بہن تے برا نہیں ہے، ماں باپ نال برابری کرنی اوکھی سی، ماں وڈی ہے، پیو پیو ہے، اس دے ہتھاں چ پلے ہے، وڈا ہویا ہے، اور اس دی اسیسا نال اس نے چلنا پھرنا سکھیا ہے، وڈا ہویا ہے، ایدی پران ایدی آتما تڑپ دیے، کوئی ایسا بھی ہوئے جنوں میں کہہ دیاں اے میرے ورگا میرے ورگا ہے، برابری تو چاہی دیے بہن، چاہی دا بھرا، بہت وڈی گھاٹ رہ جاندی اس منک دی زندگی چ جس دا بھرا نہ ہوئے، لوکی کہہ دیندے نے ایدیاں تے باواں ہی کوئی نہیں، اور کہہ دیندے نے ایدی تے بہن نہیں، ایدا تے کوئی مان ہی نہیں، بہن برا تے مان کر دیئے، برا بہن تے مان کر دے، اکثر ایسا جو ہے دیکھے آ گیا ہے، تو کہندے مان تان ہی نہیں رہ جاندا اگر برا نہیں ہے، بہن نہیں ہے، نانک ساس برائی، مہاراج استری دی اپما انج پہ کر دین، نانک ساس برائی، اے پاگا والی ہے، کیونکہ سبرائی اے چنگے پراما والی ہے، اے مان تان والی ہے، یہ برا نے، ایوے نہیں ہے، یہ برا بھی نے، یہ نہیں آخے دے ماں باپ بھی نے، نہیں، یہ پراما والی ہے، اس استری دی بھارتی سماج دے چ آد کال تو مان پرتشٹا بنی ہوئی ہے، کہہ دیتا جاندہ ہے تے براما والی ہے، یہ دے برا نے، یہ ایوے نہیں، یہ نہیں آخے جاندہ ہے دا پیو بھی ہے، یہ دی ماں بھی ہے، نہیں، نانک ساس سبرائی، دھن گرو نانک دیو جی مہاراج کہندے نے، یہ تے براما والی ہے، ایوے تھوڑی ہے، تو برا بہن دا مان ہے، بہن برا دا مان ہے، برا برا دی برابری ہے، ایک رشتہ بھی جو ہے چاہیدہ ہے، اگاں چل کے پراناں دے چک ہور پیاس پیدا ہوندی ہے، ایک امنگ پیدا ہوندی ہے، وپریت دی کشش جس نو دھن گرو نانک دیو جی مہاراج نے بڑے سونے ڈھنگ نال اجاگر کیتا ہے، پرکھ میں نار، نار میں پرکھا، بوجھو برہم گیانی، اے دنیا دے برہم گیانیوں ایک گل نو سمجھو، ایک گل نو جانو، کوئی پرش پورن طور تے پرش نہیں، اس دے اندر ادھی استری بیٹھی ہے، कोई स्त्री पूर्ण तौर पर स्त्री नहीं है, उसके अंदर अधूरा पुरुष भी बैठा है। अगर मां बाप तो यह शरीर आया है, तो इस शरीर दे कुछ मां दी अंश है, इस शरीर दे कुछ पिता दी अंश है। कोई पुरुष हो गया तो महज इस वास्ते हो गया है, पिता दी अंश इस दे ज्यादा है, मां दी घट है। और कोई स्त्री हो गई है, कोई लड़की हो गई है, वो महज इस वास्ते हो गई है कि इस दे स्त्री दी अंश मां दी अंश ज्यादा है, पिता दी घट है। लेकिन कोई ऐसा पुरुष नहीं जिस दे अंदर स्त्री नहीं, और कोई ऐसी स्त्री नहीं जिस दे अंदर पुरुष नहीं। तो इथों एक विचार चली कि हर पुरुष दे अंदर स्त्री अर्ध अंग विच है, अधूरी है अंदर, और हर स्त्री दे अंदर पुरुष अर्ध अंग है, अर्धांग नहीं। स्त्री नो पुरुष ने अर्धांग नहीं आख्या, यह गल वखरी है कि स्त्री दी दृष्टि च और स्त्री दे संसार विच पुरुष भी अर्ध अंग है। कारण पुरुष दे अंदर स्त्री दे अंदर भी जो पुरुष है वो अधूरा है, ये अधूरा पुरुष संपूर्ण होना चाहता है, और पुरुष दे अंदर वो जड़ी अधूरी स्त्री है वो संपूर्ण होना चाहती है। अंदरों इसनों पूरा करना प्रकृति ने कोई साधन नहीं बनाया, इसनों बाहरों पूरा करना पैंदा है, और इसे ही पूर्ण करन नूं ही विवाह ते आनंद कारज कहंदे ने, शादी कहंदे ने। अधूरी स्त्री अज संपूर्ण होण लगी है, अधूरा मनुख अज संपूर्ण होण लगा है, वो अर्ध अंग अज संपूर्ण अंग हो गई, और वो अर्ध अंग जो पुरुष सी अज संपूर्ण होया। शायद इसे वास्ते बहुत वड्डी खुशी मनाई जाती है, अधूरा संपूर्ण हो गया है, अधूरा अज पूरा होया है। दरअसल स्त्री अज संपूर्ण हुई है और पुरुष आज संपूर्ण होया, तो संपूर्णता होनी एक बहुत वड्डी खुशी है। संसार दे तल देते ए संपूर्णता है, और संपूर्णता बहुत वड्डी खुशी है। सारी दुनिया दे मनुखी जगत दे इस खुशी वर्गी होर फिर कोई खुशी नहीं है। समझ लो सारियां खुशियां इस एक खुशी दे आले दुआले परिक्रमा कर दिया ने, घूम दिया ने, और प्रार्थना कर दिया ने। ए मूल खुशी है, ये बुनियादी खुशी है। और अक्सर ऐसा जो है देखने हां अधूरी रह जाती है उना लोकां दी जिंदगी, जिन्हां दे अंदर स्त्री अर्ध अंग ही रह गई, संपूर्ण ना हो सकी, जिन्हां दे अंदर पुरुष अर्ध अंग ही रह गया, संपूर्ण ना हो सकिया। धन गुरु नानक देव जी महाराज ने ते किसे विचारधारा नूं छुपाया नहीं, सामने स्पष्ट करके कह देता है, बाली रोवे नाए भतार, नानक दुखिया सब संसार। बाली ए कुआरी कन्या जो व्याण योग हो गई है, इदा रोना होर कुछ भी नहीं है, ये संपूर्ण होना चाहती है। इदे अंदर जो अधूरा पुरुष है वो संपूर्ण होना चाहता है, इसका मूल दुख यही है, इदा प्रबल दुख ए है। जवानी दी दहलीज दे कदम रखदे ही एक पुरुष दा एक मर्द दा सब तो वड्डा दुख यही है कि उस दे अंदर जो अधूरी स्त्री है वो संपूर्ण होना चाहती है। तो इस तरह समाजिक ए रिश्ता जो पति पत्नी दा है, ए एक दूजे नूं संपूर्ण करदा है। अगर पत्नी ने वाकई पति नूं संपूर्ण नहीं कीता, तो उस पति दे अंदर जो अधूरी स्त्री सी वो संपूर्ण नहीं हुई, और उस पति दे अंदर उस पुरुष दे अंदर जो अधूरी स्त्री बैठी है वो अंश मां दी है, अधूरी अंश उस दे अंदर मां दी है। और जो लड़की है, वो जो बच्ची है, वो जो पत्नी है, उस दे अंदर अधूरी अंश पिता दी है। मां बाप तो शरीर आया है, तो अंश ते मां बाप दी है। तो स्त्री दे अंदर अधूरा पुरुष जो बैठा है वो अधूरा पिता ही है, और स्त्री दे अंदर जो अधूरा पुरुष बैठा है वो पिता ही है, और पुरुष दे अंदर जो अधूरी स्त्री बैठी है वो मां ही है। इंज कह लो जीवन भर पुरुष मां दी तलाश करता है, जीवन भर स्त्री पिता दी तलाश करती है, और उसनु अपने पति रिच पिता दी झलक ना मिले, अपनी पत्नी दे च मां दी झलक ना मिले यकीन जानो तृप्ति नहीं आउंदी। सारी जिंदगी अधूरा पन रहेगा, खटकदा रहेगा, बोझ रहेगा। और वाकई स्त्री दे च किधरे मां दी झलक मिल गई, मां दे स्वभाव दी झलक, मां दी ममता दी झलक, मां दी शफकत दी झलक, मां दी हमदर्दी दी झलक, मां दे प्यार दी झलक, मां दी कुर्बानी दी झलक जे किधरे पत्नी दे च मिल गई तो समझ लो पुरुष संपूर्ण हो गया, मुकम्मल हो गया। और इस तरह स्त्री नू जे किधरे पति दे चो अपने पिता दे प्यार दी झलक मिल गई। बाल कन्या को जैसे बाप प्यारा, भाई को अत भाई। गुरु नानक देव जी महाराज कहंदे ने कि बच्ची ये बाल कन्या पिता दी तरफ लपकदी है, ये बावां पसारदी है, इसका मान तान पिता है, ये परिक्रमा प्यो दे आले दुआले करदी है। और प्यो दा प्यार भी अक्सर इसलिए छलकदा है, इसलिए जो है उमड़दा है। पति दे चों ए प्यार ना मिलिया, पिता दे प्यार दी झलक ना मिली, पिता दे प्यार दी शफकत ना मिली, पिता दे प्यार दा हुलारा ना मिलिया, ए स्त्री भी अतृप्त रहेगी। इस रिश्ते च ओनू कोई सुकून नहीं मिलेगा, रूहानी सुकून नहीं मिलेगा, रूहानी तस्कीन नहीं मिलेगी। और इस तरह दे रिश्ते है जो इंज कह लो पति नू पत्नी दे चो मां दी झलक नहीं मिली, और पत्नी नू पति दे चो कोई पिता दी शफकत ते पिता दी तस्वीर सामने नहीं जो है प्रगट हुई। ये रिश्तियां च अंदरूनी तौर ते दरार बनी रहती है, और कई दफा हालात ऐसे हो जाते हैं बैरूनी तौर ते भी दरार प्रगट हो जाती है, नौबत तलाक तक पहुंचती है, रिश्ते जो है टूटते हैं। वास्तविक ये रिश्ता जोत दा रिश्ता है, अंदरूनी रिश्ता है, और परिपूर्ण परमात्मा ने इस ढंग दा जो है बना रखे। धन गुरु नानक देव जी महाराज इन्हां महान रिश्तियां दा जिक्र बड़े सोहने आलमाना ढंग नाल उजागर करदे ने। घर मंदर खुशी नाम की नदर तेरी परवार। हे परिपूर्ण परमात्मा, मेरा बड़ा सुंदर घर भी है, बड़ी सुंदर महल माड़ी भी है, और उस घर दे च उस महल माड़िया दे अंदर मेरा बहुत सुंदर एक परिवार भी है। मैं फिर अर्ज करा, मनुख नू सिर्फ खाना ही नहीं चाहिदा, सिर्फ पीना ही नहीं, सिर्फ पहनना ही नहीं, सिर्फ मनोरंजन ही नहीं, मनुख नू घर भी चाहिदा। और सिर्फ घर नहीं परिवार भी चाहिदा, अगर परिवार नहीं तो घर ही नहीं। घर दे च ओ भी चाहिदी है जिसनू कहा जाए घर वाली, घर दे च ओ भी चाहिदा है जिसनू कहा जा सके घर वाला। घर वाला ही नहीं है, घर वाली ही नहीं है तो घर कहता, घर की है। कोई इट्टां दी ढेरी नू घर थोड़ी कहंदे ने, कोई पत्थरां दे इकट्ठ नू घर थोड़ी कहंदे ने, नहीं। घर है तो इस दी शोभा है घर वाले नाल, घर वाली नाल। धन गुरु नानक देव जी महाराज कहंदे ने हे परिपूर्ण परमात्मा, ए जो तेरी मेरे ते निगाह हो गई है, ए जो तू मेरे ते अपनियां निगाहां सुट दितियां ने, ए जो मैं तेरी निगाह दे थल्ले आ गया, ए मैनू सुंदर महल दी प्राप्ति हो गई है, परिवार दी प्राप्ति हो गई है, घर दी प्राप्ति हो गई है। हुक्म सोई तुद भाव सी होर आखण बहुत अपार। दरअसल मनुख ते प्राणा दे च ए भी प्यास है कि मैं घर दे च जो कुछ आखा मेरी गल ठुकराई ना जाए, मेरा बोल काबले कबूल हो, मां नू पिता नू पत्नी नू पुत्रा नू भरावां नू भैणा नू कम से कम मेरी गल रद्द ना कीती जाए। साहिब कहिंदे हुक्म सोई तुद भाव सी होर आखण बहुत अपार। ऐ मेरा हुक्म करना है केड़ा, जिड़ा तेरे हुक्म नू पा जाना है, जिड़ा तेरी रजा दा मैनू चंगा लगना है, जो तेरा हुक्म मैनू चंगा लगन लग पे है, मानो यही मेरा हुक्म पे चलदा है, यही मेरी गल पे चलदी है, मेरी गल कोई रद्द नहीं करदा। दरअसल एक बहुत वड्डी सच्चाई अध्यात्मक दुनिया विच प्रगट होंदी है उस दिन, जेड़ा मनुख परमात्मा दा हुक्म मनदा है जगत उसका हुक्म मनदा है, और जो परमात्मा दे हुक्म नू एक पासे कर देंदा है उस मनुख दे हुक्म नू भी दुनिया बहुत चिर तक मन नहीं सकदी, ओनू भी नजरअंदाज कर दिता जांदा है, उसनू भी एक पासे सुट जांदा दिता जांदा है। जो उस एक दा हुक्म मन लैंदा है ਉਸ ਦਾ ਹੁਕਮ ਸਾਰੀ ਕਾਇਨਾਤ ਤੇ ਚੱਲਦਾ ਤੋ ਹੁਕਮ ਸੋਈ ਤੁਧ ਭਾਵ ਸੀ ਔਰ ਆਖਣ ਬਹੁਤ ਅਪਾਰ ਔਰ ਤੇ ਬਹੁਤ ਕੁਛ ਕਹਿਣਾ ਹੈ ਬਹੁਤ ਕੁਛ ਕਹਿਣਾ ਹੈ ਪਰ ਹੇ ਪਰਿਪੂਰਨ ਪ੍ਰਮਾਤਮਾ ਵਾਸਤਵਿਕ ਤੇਰੀ ਰਜ਼ਾ ਵਿਚ ਰਾਜ਼ੀ ਰਹਿਣਾ ਤੇਰੇ ਹੁਕਮ ਨੂੰ ਜੋ ਹੈ ਚੰਗਾ ਸਮਝ ਕੇ ਓਹਨੂੰ ਆਪਣੇ ਅੰਦਰ ਧਾਰ ਲੈਣਾ ਤੈਨੂੰ ਪਾ ਜਾਣਾ ਬਸ ਇਹੀ ਆਪਣੀ ਗੱਲ ਦਾ ਚਲਾਣਾ ਹੈ ਇਹੀ ਜੋ ਹੈ ਅਸੀਂ ਆਪਣਾ ਹੁਕਮ ਚਲਾਉਂਦੇ ਹਾਂ ਨਾਨਕ ਸੱਚਾ ਪਾਤਸ਼ਾਹ ਪੁੱਛ ਨਾ ਕਰੇ ਵਿਚਾਰ ਉਹ ਪਰਿਪੂਰਨ ਪ੍ਰਮਾਤਮਾ ਸੱਚਾ ਹੈ ਮਾਲਿਕ ਹੈ ਪਾਤਸ਼ਾਹ ਹੈ ਉਹ ਕਿਸੇ ਕੋਲ ਪੁੱਛ ਪੁੱਛ ਕੇ ਬਖਸ਼ਿਸ਼ਾਂ ਨਹੀਂ ਦਿੰਦਾ ਦੇਈ ਜਾਂਦਾ ਦੇਈ ਜਾਂਦਾ ਕਿਸੇ ਖੇਤ ਕੋਲ ਬੱਦਲ ਪੁੱਛਦੇ ਨਹੀਂ ਬਰਸੀਏ ਕਿ ਨਾ ਬਰਸੀਏ ਕਿਸੇ ਘਰ ਕੋਲ ਸੂਰਜ ਪੁੱਛਦਾ ਨਹੀਂ ਰੋਸ਼ਨੀ ਦੇਈਏ ਕਿ ਨਾ ਦੇਈਏ ਕਿਸੇ ਘਰ ਦੇ ਕੋਲ ਚੰਦਰਮਾ ਪੁੱਛਦਾ ਨਹੀਂ ਮੈਂ ਆਪਣੀਆਂ ਕਿਰਨਾਂ ਖਿਲੇਰਾਂ ਕਿ ਨਾ ਖਿਲੇਰਾਂ ਔਰ ਕਿਸੇ ਮਨੁੱਖ ਕੋਲ ਪਵਨ ਪੁੱਛਦੀ ਨਹੀਂ ਤੈਨੂੰ ਛੂਆ ਕਿ ਨਾ ਛੂਆ ਮਹਾਰਾਜ ਕਹਿੰਦੇ ਇਸ ਤਰ੍ਹਾਂ ਪ੍ਰਮਾਤਮਾ ਪੁੱਛਦਾ ਨਹੀਂ ਬਿਨਾਂ ਪੁੱਛਿਆ ਹੀ ਸਭ ਕੁਛ ਦੇਈ ਜਾਂਦਾ ਹੈ ਬਿਨਾਂ ਪੁੱਛਿਆ ਹੀ ਸਭ ਕੁਛ ਵੰਡੀ ਜਾਂਦਾ ਹੈ ਬਿਨਾਂ ਪੁੱਛਿਆ ਹੀ ਸਾਰੀਆਂ ਨਿਆਮਤਾਂ ਝੋਲੀ ਦੇ ਜੋ ਹੈ ਪਾਈ ਜਾਂਦਾ ਹੈ ਆਖਰੀ ਰਹਾਓ ਚੌਥਾ ਰਹਾਓ ਬਾਬਾ ਹੋਰ ਸੋਣਾ ਖੁਸ਼ੀ ਖੁਆਰ ਜਿਤ ਸੁੱਤੇ ਤਨ ਪੀੜੀ ਹੈ ਮਨ ਮੈਂ ਚਲੇ ਵਿਕਾਰ ਗੁਰਬਾਣੀ ਗ੍ਰੈਮਰ ਦੇ ਮੁਤਾਬਕ ਇੱਥੇ ਸੌਣ ਦੇ ਅਰਥ ਨੇ ਐਸ਼ੋ ਇਸ਼ਰਤ ਪਰਿਵਾਰਕ ਐਸ਼ੋ ਇਸ਼ਰਤ ਪਰਿਵਾਰਕ ਸੁਖ ਸਾਧਨ ਪਰਿਵਾਰ ਦਾ ਸਾਰਾ ਸੁਖ ਦਾ ਮਾਹੌਲ ਬਾਬਾ ਹੋਰ ਸੋਹਣਾ ਖੁਸ਼ੀ ਖੁਆਰ ਜਿਤ ਸੁੱਤੇ ਤਨ ਪੀੜੀਏ ਮਨ ਮੈਂ ਚਲੇ ਵਿਕਾਰ ਹੋਰ ਸੋਹਣਾ ਹੋਰ ਐਸ਼ੋ ਇਸ਼ਰਤ ਇਸ ਤੋਂ ਇਲਾਵਾ ਜੋ ਸਤਿਗੁਰੂ ਦੇਵ ਜੀ ਮਹਾਰਾਜ ਨੇ ਸਵਾਗ ਵਿੱਚ ਦੱਸੀ ਇਸ ਤੋਂ ਇਲਾਵਾ ਜਿਹੜੀ ਐਸ਼ੋ ਇਸ਼ਰਤ ਹੈ ਮਹਾਰਾਜ ਕਹਿੰਦੇ ਤਨ ਨੂੰ ਪੀੜਿਤ ਕਰ ਦਿੰਦੀ ਹੈ ਮਨ ਨੂੰ ਰੋਗੀ ਕਰ ਦਿੰਦੀ ਹੈ ਇਹ ਪਾਵਨ ਪਵਿੱਤਰ ਵਾਕ ਧੰਨ ਗੁਰੂ ਨਾਨਕ ਦੇਵ ਜੀ ਮਹਾਰਾਜ ਦਾ ਐਸਾ ਹੈ ਚਾਰ ਰਹਾਵਾਂ ਦੇ ਵਿੱਚ ਜ਼ਿੰਦਗੀ ਦੇ ਮੂਲ ਸਿਧਾਂਤ ਸਾਰੇ ਦੇ ਸਾਰੇ ਬਿਆਨ ਕਰ ਦਿੱਤੇ ਨੇ ਔਰ ਤੈ ਦਿਲ ਨਾਲ ਜੋ ਇਨ੍ਹਾਂ ਨੂੰ ਹਿਰਦੇ ਵਿੱਚ ਵਸਾ ਲਵੇ ਲੋਕ ਪਰਲੋਕ ਉਸਦਾ ਸੁਹਿਲਾ ਹੋ ਜਾਂਦਾ ਤਨ ਦੇ ਤਲ ਤੇ ਅਰੋਗ ਰਹਿੰਦਾ ਹੈ ਔਰ ਮਨ ਦੇ ਤਲ ਤੇ ਆਨੰਦਿਤ ਆਉਂਦਾ ਇਸ ਤਰ੍ਹਾਂ ਉਸਦਾ ਲੋਕ ਪਰਲੋਕ ਸੁਹਿਲਾ ਹੋ ਜਾਂਦਾ ਹੈ ਔਰ ਇਹ ਪੰਕਤੀ ਉਸ ਦੇ ਤੇ ਪੂਰੀ ਉਤਰਦੀ ਏ ਇਹ ਲੋਕ ਸੁਖੀਏ ਪਰਲੋਕ ਸੁਹੇਲੇ ਨਾਨਕ ਹਰ ਪ੍ਰਭ ਆਪੇ ਮਿਲੇ
1: ਇੱਕ ਓੰਕਾਰ ਸਤਨਾਮ ਕਰਤਾ ਪੁਰਖ ਨਿਰਭਉ ਨਿਰਵੈਰ ਅਕਾਲ ਮੂਰਤ ਅਜੂਨੀ ਸੈਭੰ ਗੁਰਪ੍ਰਸਾਦ ਬੇਸੁਮਾਰ ਅਥਾ ਅਗਨ ਅਤੋਲੇ